0: वेलकम बैक, आप हैं हमारे साथ गुड मॉर्निंग पाकिस्तान में और हम बात कर रहे हैं कि क्या आप एक केयरफुल इंसान हैं। हर चीज आपने जो भी पैसे अपने गिन गिन के अपने लाखों करोड़ों रुपए बचा लिए हैं बहुत केयरफुली या फिर केयरलेस है, मस्त मलंग है। और कराची के अंदर आप केयरलेस लोग सर्वाइव नहीं कर सकते। कराची के अंदर आपको हर वक्त मोहतात रहने की जरूरत होती है। कहीं पे आप जा रहे हैं और कहीं पे जो है आप क्या कहते हैं कहीं कराची में यू कैन बी लाइक बेफिक्र ही, आप कहीं भी चले गए आराम से चाय पीने के लिए, ऐसा कोई सीन ही नहीं है। आपको अपनी कीमती चीजें घर छोड़ के जानी होती हैं, आप मोबाइल लेके इधर उधर आराम से गली के अंदर टहल नहीं सकते। और ये हर वक्त एक तरीके का ना अजीब सा फियर रहता है कराची के अंदर। आप जब घर से बाहर निकलते हैं, कभी कभी घर के अंदर भी हो रहा होता है, अब कुछ हो तो नहीं जाएगा, अब हम कुछ हो तो नहीं जाएगा, गाड़ी चला रहे हो गाड़ी लग तो नहीं जाएगी, मोबाइल है तो मतलब कुछ ना कुछ वहशत सी रहती है। इधर ट्रैफिक जाम में फंस जाए तो वहशत डबल हो जाती है। ऑफिस जाते हैं तो जी कुछ मतलब बिना कुछ किया भी ना हो तो डर होता है कि बॉस कुछ बोल तो नहीं लेगा। बॉस से कमरे में अगर अप्रिशिएट करने के लिए बुलाया हो तब भी टेंशन होती है कि बॉस क्या कहना चाह रहा है। तो ये सारी चीज एक अजीब सी टेंस माहौल में हम रहते हैं और हमें लगता है कि वी कान बी टू केयरफुल, मतलब वी हैव टू बी केयरफुल एट एवरी स्टेप ऑफ द वे। ऑफिस में कोई भी ऑफिस पॉलिटिक्स हो सकती है, अभी कोई भी बात किसी को बुरी लग सकती है। आप ज्यादा अच्छा काम कर रहे हैं तो भी आप नजरों में आ जाते हैं, आप बहुत गंदा काम कर रहे हैं तब भी नजरों में आ जाते हैं। यहाँ पे कदम कदम कहते हैं ना, कदम कदम फूंक फूंक के कदम उठाने पड़ते हैं। सिर्फ फूंक फूंक के बंदा कैसे उठाता है कदम, वो पे फूंकता है तो खैर फूंक फूंक के हम कदम उठाते रहते हैं, फिलहाल हम फूंकते रहते हैं। फूंकना तो चल रहा होता है क्योंकि कभी हमें क्या कहते हैं यहाँ पे कभी लाइट नहीं होती, कभी पानी नहीं होता, लोग पानी भी बचा रहे होते हैं, बिजली भी बचा रहे होते हैं, हर वक्त हमारा एक बचाव वाला एक एटीट्यूड है। खैर ये हमारी बात, हो सकता है कराची से बाहर हो हमें सुन रहे हो तो हमें मैसेज करें आज समिया के फेसबुक पेज पे या एट आज समिया इंस्टाग्राम पे। आपने हमें ये बताना है कि क्या आप एक केयरफुल इंसान है या आप एक मस्त मलंग टाइप इंसान है। तो हमें मैसेज करें और क्या कहते हैं इंतजार रहेगा आप लोगों के मैसेजेस का। भेजने का तरीका आपको पता है, आरजे समिया के फेसबुक या आरजे समिया का इंस्टाग्राम। और हम मिलेंगे आपसे एक ब्रेक के बाद।
1: ग्यारह अशारिया नौ फीसद। ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स्ड रेट पूरे टेन्योर के लिए।
2: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
1: 11.99%।
3: खालिस अज्जा, भरोसेमंद शिफा, श्वाबे सिंगल रेमेडीज कुदरत के बेहतरीन अज्जा से तैयार की गई हैं, क्योंकि आपकी सेहत इससे कम की हकदार नहीं। डॉक्टर हमीद जनरल होम्यो और श्वाबे सिंगल रेमेडीज 75 सालों से पाकिस्तान में नस्लों का भरोसा।
4: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
5: सर नाइट्रोफॉस की बोरी पे लगा 9 हिस्सों का स्टिकर कोड अपने नाम और इलाके के साथ 0300-0300-641 पर भेजें या सर पाकिस्तान ऐप के जरिए अपनी एंट्री रजिस्टर करवाएं और मौका पाएं उम्र टिकट, मोटरसाइकिल और मोबाइल फोन जैसे ढेरों इनामात जीतने का। एंट्री भेजने के बाद बोरी और स्टिकर संभाल के रखें। मजीद मालूम के लिए सर हेल्पलाइन पर कॉल करें। तो सर नाइट्रोफॉस को लगा और जीत ताजा।
6: सब मुड़ के देख रहे हैं।
7: Of course, it's the all new Hyundai Palisade Hybrid. Grand, bold and hard to miss.
6: बाहर से तो ग्रैंड है, अंदर भी प्रीमियम फील आ रही है और स्पेस भी काफी है।
7: Exactly. Palisade Calligraphy is a true 7-seater with 3 usable rows, captain seats and a dual pane sunroof for a premium experience.
6: अच्छी है पर मुझे तो 8-seater चाहिए थी।
7: जी बेगम साहिबा, आपके लिए Palisade Smart order कर देता हूँ, इसमें 8 seats का option है।
6: यानी फैमिली के लिए भी परफेक्ट और नो कॉम्प्रोमाइज ऑन लुक्स। अब समझ आया सब क्यों देख रहे थे।
7: एक्सपीरियंस द ऑल न्यू Hyundai Palisade हाइब्रिड एट योर nearest Hyundai डीलरशिप। प्रीमियम हैज इट्स शेप।
4: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
8: शौकत खानम, لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن
9: شوکت خانم کراچی کی تکمیل.
10: آج ہی ڈونیٹ کرنے کے لیے 0800-11555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں.
11: جہاں پانچ دوست مل جائیں وہیں لائف ہے, اور ایسے ہی اسپیشل پانچ کے لیے جاز V5 شیئرنگ پیکجز. پانچ دوست, ایک پیکج اور ڈھیر سارے ڈیٹا, منٹس اور SMS کی شیئرنگ. اپنی پسند کی V5 آفر چوز کرنے کے لیے ڈائل کرو *400# یا سبسکرائب کرو سموس ایپ سے. جاز 5G.
4: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ, جہاں خواب وہاں HBL.
12: لبیک اللہم لبیک.
13: عمرہ جیتنے کا موقع صرف ڈابر ریڈ ٹوتھ پیسٹ کے ساتھ. ڈابر ریڈ ٹوتھ پیسٹ خریدیں, پیک پر موجود QR کوڈ سکین کریں, اپنی ڈیٹیلز رجسٹر کریں اور جیتیے عمرہ اور بے شمار قیمتی انعامات ہر ہفتے. ڈابر ریڈ ٹوتھ پیسٹ, 7 ڈینٹل پرابلمز کا ایک سولوشن.
14: فون اپ گریڈ کرنے کا سوچ رہے ہو تو سنو, فون ہو تو 5G والا. ملے گا کیسے؟ بس جاز ایکسپیرینس سینٹر یا جاز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ. یہی نہیں, فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈلز, ہینڈ سیٹ انشورنس اور بہت کچھ. تو پھر فون ہو تو 5G والا. جاز 5G.
15: کیا کہا؟ ایوی بائک جیتنے کا موقع. جی ہاں, منڈے سے سنڈے کسی بھی 3 دن ایزی پیسہ QR سے پیمنٹ کریں اور پائیں ایوی بائک جیتنے کا موقع, ساتھ ہی ساتھ 100 روپے کا گارنٹیڈ کیش بیک. تو پھر دیر کس بات کی, آج ہی ایزی پیسہ QR سکین کریں. یہ آفر محدود مدت کے لیے ہے. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
16: Step Schools se foundation ho strong. Step Schools de raha hai modern new age education which will prepare your child in becoming a future leader. Admissions open. For more details call now at 0311-111-7837.
17: This program is brought to you by
9: Shaukat Khanam Karachi ki Takmeer
5: and Sir Sabz Nitro Force ko laga aur jeet ta ja
17: and
18: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
5: And
19: Kabal Family Mixture Line, Umrah par jaye.
5: And
4: HBL Freedom Account, Jahan Khwab Wahan HBL.
5: And Purani Gaadi Chhodo, Nayi Gaadi Ka Khwab Pura Karne Chalo, Kareebi HBL Branch Chalo Ya Apply Karo Online.
20: Like us on facebook.com/FM247365. FM247365.
21: وزیر اعظم محمد شہباز شریف کی طرف سے پیٹرول پر خصوصی رعایت, موٹر سائیکل, رکشہ, چنگچی لوڈر اور دیگر 2 اور 3 پہیوں والی مسافر یا لوڈر گاڑیوں کے لیے 500 روپے کا ہفتہ وار ڈسکاؤنٹ. اب 15 کی بجائے 20 سال پرانے 2 اور 3 ویلرز بھی اس سکیم سے فائدہ اٹھا سکیں گے, یعنی جن کی رجسٹریشن جنوری 2006 کے بعد ہے. جبکہ 800 cc تک چھوٹی گاڑیوں کے لیے ہر 10 دن میں 10 لیٹر پر 100 روپے فی لیٹر رعایت. رعایت حاصل کرنے کے لیے رجسٹریشن کا طریقہ اپنے موبائل میسج میں REG اسپیس شناختی کارڈ نمبر اسپیس ویکل رجسٹریشن نمبر اسپیس آپ کی گاڑی جہاں رجسٹرڈ ہے اس صوبے کا پہلا حرف, یعنی اسلام آباد کے لیے I, آزاد جموں کشمیر کے لیے A, گلگت بلتستان کے لیے G, سندھ کے لیے S, پنجاب کے لیے P, خیبر پختونخوا کے لیے K, بلوچستان کے لیے B, اسپیس اور وہیکل رجسٹریشن کی تاریخ لکھ کر 9771 پر مفت SMS کریں. رجسٹریشن مکمل ہونے کے بعد فیول پمپ جانے سے پہلے TOK لکھ کر 9771 پر مفت بھیجیں, جس پر آپ کو ٹوکن نمبر ملے گا جسے پمپ پر دکھا کر آپ سستا پیٹرول حاصل کر سکیں گے. مزید معلومات کے لیے ویب سائٹ www.pmfuelrelief.pk وزٹ کریں یا QR کوڈ سکین کریں.
22: FM 100 traffic update.
23: Assalamu alaikum.
0: پاکستان ایف ایم 100 پر ٹریفک اپڈیٹ کے ساتھ میں ہوں فاروق اظہار. شہر کراچی کی سڑکوں اور شاہراہوں پر ٹریفک کی اس وقت صورتحال کچھ اس طرح ہے. ایف ایم 100 کو بلے والی اطلاع کے مطابق یونیورسٹی روڈ سے گزرنے والا ٹریفک جو اس وقت سفورا چورنگی سے نیپا چورنگی کی جانب آ رہا ہے, گزشتہ کئی ماہ سے تعمیری کام جاری ہونے کی وجہ سے ٹریفک کی روانی اس ٹریک پہ متاثر ہو رہی ہے اور ٹریفک سلو موو کر رہا ہے. اس کے ساتھ ساتھ جوہر موڑ سے وہ ٹریفک جو اس وقت ملینیم مال اور ڈرگ روڈ شارع فیصل کی جانب آ رہا ہے اس پر کچھ ٹریفک کا دباؤ ہے, جبکہ محمود آباد سگنل سے وہ ٹریفک جو کاز وے کے راستے میں جا رہا ہے کورنگی انڈسٹریل ایریا بروکس چورنگی کی جانب

0: Alright, جی آپ سن رہے ہیں گڈ مارننگ پاکستان اور مجھے کہتے ہیں آر جے سمیحا. کہنے میں کتنا مزہ آتا ہے مجھے کہتے ہیں. اچھا جی, اور ہمارے پاس عابد امیر اور جاوید علی کا بھی میسج آ گیا ہے جو ہم شامل کریں گے. آپ بھی ہمیں میسج کر سکتے ہیں. آج کا ہمارا ٹاپک یہ ہے کہ کیا آپ ایک محتاط کیئرفل انسان ہیں یا آپ کیئرلیس ہیں, مس ملنگ ہیں. ہماری طرف ہمیں میسج کریں آر جے سمیحا کے فیس بک پیج پہ, آر جے سمیحا کے انسٹاگرام پہ. ہم ملیں گے آپ سے ایک چھوٹی سی بریک کے بعد.
1: It's 9 a.m. This time check is brought to you by HBL Freedom Account. Jahan khwab, wahan HBL.
2: 11.99%
3: او بھائی کیا ہے یہ 11.99%؟ یہ ہے ایچ بی ایل کار لون کا زبردست مارک اپ ریٹ, صرف 11.99% کا فکس ریٹ پورے ٹینیور کے لیے.
4: پرانی گاڑی چھوڑو, نئی گاڑی کا خواب پورا کرنے چلو. تو ابھی اپنی قریبی ایچ بی ایل برانچ چلو یا اپلائی کرو آن لائن. یہ آفر محدود مدت کے لیے ہے, شرائط و ضوابط لاگو ہے.
2: 11.99%.
5: جب بات آپ کی صحت کی ہو تو خالص فن بہت اہمیت رکھتا ہے. شعبہ معیار کی سخت جانچ پڑتال کرتا ہے تاکہ اس بات کو یقینی بنایا جا سکے کہ ہر دوا اصلی اور قابل بھروسہ ہو. ڈاکٹر حمید جنرل ہومیو اور شعبہ جرمنی, پچھلے 75 سالوں سے صحت مند پاکستان کے لیے کوشاں.
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ, جہاں خواب وہاں ایچ بی ایل.
6: کیا کہا؟ ای وی بائک جیتنے کا موقع. جی ہاں, منڈے سے سنڈے کسی بھی 3 دن ایزی پیسہ کیو آر سے پیمنٹ کریں اور پائیں ای وی بائک جیتنے کا موقع, ساتھ ہی ساتھ 100 روپے کا گارنٹیڈ کیش بیک. تو پھر دیر کس بات کی, آج ہی ایزی پیسہ کیو آر سکین کریں. یہ آفر محدود مدت کے لیے ہے. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
1: مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ.
7: فون اپگریڈ کرنے کا سوچ رہے ہو تو سنو, فون ہو تو 5G والا. ملے گا کیسے؟ بس جاز ایکسپیرینس سینٹر یا جاز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ. یہی نہیں, فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈل, ہینڈ سیٹ انشورنس اور بہت کچھ. تو پھر فون ہو تو 5G والا, جاز 5G.
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ, جہاں خواب وہاں ایچ بی ایل.
8: جہاں 5 دوست مل جائیں وہی لائف ہے, اور ایسے ہی اسپیشل 5 کے لیے جاز وی 5 شیئرنگ پیکجز. 5 دوست, 1 پیکج اور ڈھیر سارے ڈیٹا, منٹس اور SMS کی شیئرنگ. اپنی پسند کی وی 5 آفر چوز کرنے کے لیے ڈائل کرو *400# یا سبسکرائب کرو سموس ایپ سے. جاز 5G.
9: طاقت خانم, لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن.
10: طاقت خانم کراچی کی تکمیل.
11: آج ہی ڈونیٹ کرنے کے لیے 0800-111-555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں.
12: کمیٹی چلانا بھی ایک الگ ہی ٹینشن ہے. کسی کا کیش نہیں ہے تو کسی کا کل بھیجتا ہوں والا ایکسکیوز, اور کسی کو ریمائنڈر پر ریمائنڈر چاہیے. ان ایکسکیوزز سے بچنے کے لیے جیز کیش ایپ سے کمیٹی کو ڈیجیٹل بناؤ اور ابھی اپنی کمیٹی سٹارٹ کرو, کیونکہ آپ کی آسانی کے لیے جیز کیش ہے نا.
13: سب مڑ مڑ کے دیکھ رہے ہیں.
14: Of course, it's the all-new Hyundai Palisade Hybrid. Grand, bold and hard to miss.
15: باہر سے تو گرانڈ ہے, اندر بھی پریمیم فیل آ رہی ہے اور اسپیس بھی کافی ہے.
14: Exactly. Palisade Calligraphy is a true 7-seater with 3 usable rows, captain seats and a dual pane sunroof for a premium experience.
15: اچھی ہے, پر مجھے تو 8-seater چاہیے تھی.
14: جی بیگم صاحبہ, آپ کے لیے Palisade Smart آرڈر کر دیتا ہوں. اس میں 8 seats کا آپشن ہے.
15: یعنی فیملی کے لیے بھی پرفیکٹ اور نو کمپرومائز آن لکس. اب سمجھ آیا سب کیوں دیکھ رہے تھے.
14: Experience the all-new Hyundai Palisade Hybrid at your nearest Hyundai dealership. Premium has its shape.
13: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग. स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन which will prepare your child in becoming a future leader. Admissions open. For more details, call now at 0311117837.
16: This program is brought to you by
17: Shaukat Khanum, Karachi Ki Takleef.
16: And
18: Sir Sabz Nitro Foss Ko Laga Aur Jeet Ta Ja.
16: And
19: Phoenix Laga Aur Bhul Ja. Phoenix Laga Aur Bhul Ja.
16: And
20: Tabal Family Mixture Line Umrah Par Jai.
16: And
21: HBL Freedom Account Jahan Khab वहाँ HBL.
16: एंड
4: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो. करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन.
22: FM 100 Like us on facebook.com/FM247365.
23: FM 247365.
24: Let's celebrate
25: 31 years of memory, milestone and moments. FM 100 Pakistan. It's a legacy.
26: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
27: This traffic update was brought to you by FM 100.
28: Assalamu alaikum Pakistan. FM 100 par traffic update ke saath main hoon Farooq Azhar. Shahar Karachi ki sadkon aur shaharon par is waqt traffic ki surat-e-haal kuch is tarah hai. यूनिवर्सिटी रोड से नीपा चौरंगी और वहां से गुलशन चौरंगी की जानेब जाने वाला ट्रैक बहुत ज्यादा टूट फूट का शिकार होने की वजह से ट्रैफिक की रवानी इस ट्रैक पर मुतासिर हो रही है. वो तमाम लोग जो मस्जिद बैतुल मुकर्रम थे नीपा चौरंगी और वहां से गुलशन चौरंगी या इससे आगे सफर करना चाहते हैं ट्रैफिक की सूरत हाल से आगाह रहे. इसके साथ साथ मंजिल पंप से वो ट्रैफिक जो कायदाबाद और वहां से मरी सिटी की जानेब आ रहा है उस पर भी ट्रैफिक का दबाव बढ़ गया है. लिहाजा अपने टाइम को मैनेज करते हुए आए ताकि ट्रैफिक की परेशानी से बच सके. मजीद अपडेट रहने के लिए सुनते रहिए FM 100 पाकिस्तान.
27: दिस ट्रैफिक अपडेट वॉज ब्रॉट टू यू बाय FM 100.
0: जी आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मैं हूं आपकी दोस्त आपकी होस्ट आरजे समीहा और आप लोगों के पैगामात हमारे पास आ रहे हैं. हमारे पास जावेद अली फ्रॉम पाक आर्मी सी यूनिट 4 सिंध रेजिमेंट फ्रॉम मलीर कैंट कराची से मैसेज आया. हम तो मस्त मलंग है और सच बताना बहुत अच्छा लगा है आपका शो जब आपकी आवाज फजाओं में गूंजती है और सुनने का मौका मिलता है. थैंक यू आपका जावेद अली साहब. और पाक आर्मी क्यों ऐसी केयरलेस और मस्त मलंग हो सकती है, जरा देखे तो सही कराची इर्द गिर्द देखें, अपने मलीर कैंट से बाहर निकल के जरा बाकी शहर पे भी जरा गौर फिक्र कर लें. आप लोग हैं कितने लोग दुखी हैं. और अगर आपको मेरी बात पे यकीन नहीं आ रहा तो मैं आपको मैसेज पढ़ के सुना देती हूँ ऐसी क्या बात होगी. हाँ जी तो मैसेज आप सुने जरा गौर से सुने, खास तौर पर जावेद अली आपके लिए मैसेज है. सारे मैसेजेस जब कराची के दुखों के हैं वो आपके लिए है. ठीक है वो कह रहे हैं पता आबिद अमीर कह रहे हैं पता सैम अभी तक मेरे पास 3 डिपार्टमेंट आ गए हैं रिश्वत के लिए. एक तो टाउन वाली भी ऊपर से पुलिस वाले भी बार बार मूंगफली खाने आते हैं. वाह भी वाह पाकिस्तान में अपना काम करना आसान भी है लेकिन चाय पानी वाला मामला अजीब. आप ये देखें कि पुलिस वाले मूंगफली भी फ्री में खाना चाहते हैं मगर पुलिस वालों को बिल्कुल शर्म नहीं आती. खुदा के लिए हिम्मत है तो बड़े बड़े लोग लैंड क्रूजर्स को कभी आपने देखा रुकते हुए, खासतौर पर काली वाली लैंड क्रूजर जो बिल्कुल स्पीड लिमिट क्रॉस करके. असल में स्पीड लिमिट काली गाड़ियों के लिए तो बिल्कुल ही नहीं बनी ना, वो तो बेचारी स्पीड में ही जाएंगी है ना, उनके लिए बिल्कुल नहीं बनी. सारी स्पीड लिमिट्स बेचारी मोटरसाइकिल वालों के लिए बनी है यहाँ पे. खैर उन्होंने भी कौन सा ख्याल करना है यहाँ पे तो खैर. लेकिन ये क्या चक्कर है जावेद अली साहब, ये पुलिस वाले क्यों नहीं, आप लोग कितने ईमानदार हैं और पुलिस वाले क्यों हमारे ऐसे कि उनको पता नहीं. मेरे ख्याल से पुलिस वाले जो है ना वो ढूंढ रहे होते हैं किससे कितने पैसे लेने. वो कहते हैं लेंगे तो जरूर, आया हूं तो कुछ लेके ही जाऊंगा, भले 10-15 रुपए भी मिल जाए उनको, कहीं से कुछ खा लो, कहीं से चाय फ्री में पी लो. और मुझे याद है कि हम एक दफा ढाबे पे बैठे हुए थे, ढाबे वाला भागता हुआ बाहर आया और ना एक हंगामा शुरू हो गया. तो फिर हमने कहा पता नहीं क्या ढाबे पे भी बंदा सुकून में नहीं बैठ सकता. तो वो बंदा आया और पुलिस वालों के पीछे वो भाग रहा था. तो उसने कहा कि भाई चाय पानी तक मुझे समझ आता है, ये तो रोज आ जाते हैं खाना खाते और पैसे नहीं देते. तो वो भी पठान था, मैंने उसने कहा ऐसी की तैसी, वो तो चीख पड़ा. उन लोगों को भागना पड़ा, फिर जाहिर है कि वहां पे और लोग भी थे. तो प्लीज यार जावेद अली आप लोग क्या मतलब है, इतने केयरलेस ना हो, हम लोग यहाँ बड़े मुश्किल में हैं, यहाँ पे कोई सिक्योरिटी नहीं है, मूंगफली वाले को भी यहाँ पे सिक्योरिटी नहीं है, उससे भी लेने आ गए हैं. तो मैं कहती हूँ जो आपको इतने काले वाले गार्ड्स वाले लोग नजर नहीं है, आज तो मैंने गार्ड्स देखे, पता नहीं गार्ड्स थे या बैरे थे, बेचारों को पीछे डालों के पीछे बिठाना होता है उनको ना कि शो के लिए. उनको बोलो कि यहाँ जो भी लोग अपने पीछे गार्ड्स बिठा के लेके जा रहे हैं उनके लिए मैं आपको पैगाम देना चाह रही हूं कि हमारे यहाँ اچھا اتنی غربت ہے, جو اپنے گارڈس کی نمائش کر رہے ہوتے ہیں دل سے بد دعائیں دیتے ہیں نا, یہ جو آپ اگر آپ اپنے گارڈس کو لے کے, پہلی بات آپ اتنے قیمتی ہیں نہیں, کوئی بھی پاکستان میں قیمتی نہیں ہے جس کو گارڈس کی ضرورت ہے, کوئی آپ کو مارنا نہیں چاہتا, کوئی آپ خاص ہیں ہی نہیں, تو اگر آپ کو لگتا ہے کہ آپ گارڈس لے کے جا رہے ہیں اور لوگ آپ سے امپریس ہو رہے ہیں, لوگ آپ کو سخت آپ سے چھیڑ رہے ہیں, آپ کو دل میں کوس رہے ہیں اور بد دعائیں دے رہے ہیں, تو پلیز اگر آپ بد دعاؤں سے بچنا چاہتے ہیں نا تو یہ نمود و نمائی چھوڑ دیں اور گارڈس کو اپنے گھر پہ چھوڑ کر آیا کریں, کہ پتہ نہیں کس کو شو مارے ہیں. عوام یہاں سوچیں, جس بندے کو سیکیورٹی نہیں ہے, جو موٹر سائیکل میں دھکے کھاتا پھر رہا ہے, وہ آپ کے گارڈس کو دیکھ کے اس کے دل میں کیا آئے گا, وہ آپ کے لیے دعائیں کرے گا؟ ایسے کام کریں کہ آپ لوگوں کی دعائیں لیں, ایسے کام نہ کریں کہ کوسیں, لوگ بولیں کہ یار یہ جو جا رہے ہیں نا گارڈز میں آگے پیچھے موبائل لے کے, یہی ہمارے دکھوں کے ذمہ دار ہیں, جن کو نہیں پتا کہ عام عوام کے کیا دکھ ہیں. تو خدا را یہ میری آپ لوگوں سے گزارش ہے, لٹرلی میں تو کوستی ہوں اور مجھے اپنی بدعاؤں میں بہت یقین ہے. تو بس تک خیر, تو ابھی ہم بات کریں کہ آپ ایک کیئرفل انسان ہیں یا ایک کیئرلیس انسان ہیں, اور اس بات پہ ہی ہمارا ایک گانا ہے, اگلا گانا. وہ بندہ بڑا کیئرفل ہے, وہ کہہ رہا ہے کہ بس یار میں تمہاری رسوائیوں سے ڈرتا ہوں جب تیرے شہر سے گزرتا ہوں. بیچارہ دل میں محبت یہ کر رہا ہے, اور تو جب محبت کرنے کے بھی آداب ہوتے ہیں, یہ نہیں کہ آپ اپنے محبوب کو بدنام کرتے ہیں. تو آئیے سنتے ہیں یہ ٹریک. آپ لوگ مجھے میسج کر سکتے ہیں آر جے سمیہ کے فیس بک پیج پہ یا @RJ سمیہ انسٹاگرام پہ.

0: اسپیشل کوالٹی سوپ اور سوئیاں.
1: ختم نبوت ہر مسلمان کے ایمان کا جز ہے، لہذا اس معاملے کو سیاسی اغراض کے لیے استعمال کرنے اور جذبات کو بھڑکا کر افراتفری پیدا کرنے سے گریز کریں. یہ پیغام مفاد عامہ کے لیے وزارت اطلاعات و نشریات و قومی ورثہ اور ایف ایم 100 کی جانب سے پیش کیا گیا.
2: 100 FM.
1: قرآن آیات اور احادیث نبوی صلی اللہ علیہ وآلہ وسلم کا احترام ہم سب پر فرض ہے. تعزیرات پاکستان کے سیکشن 295B کے تحت قرآن پاک کی توہین قابل سزا جرم ہے، جس پر عمر قید کی سزا ہو سکتی ہے. اس کو گندگی یا ردی میں نہ پھینکا جائے. یہ پیغام حکومت پاکستان اور ایف ایم 100 کی جانب سے پیش کیا گیا.
0: منزل ابھی باقی ہے اور سفر رواں ہے. انفراسٹرکچر کی ترقی کی رفتار کو تیز کرنے کے لیے سندھ حکومت نے جدید شاہراہوں، پلوں اور رابطہ سڑکوں کا وسیع جال بچھایا. شاہراہ بھٹو کراچی کے صنعتی علاقوں، بندرگاہوں اور موٹر وے M9 کو آپس میں جوڑ رہی ہے، جبکہ 141 سے زائد سڑکوں اور 825 کلومیٹر روڈ نیٹ ورکس کی بحالی مکمل کی گئی، جس سے لاکھوں افراد کی آمد و رفت، تجارت اور روزگار کو نئی رفتار ملی. توانائی کے شعبے میں تھرپول منصوبہ سندھ کی ترقی کا اہم سنگ میل بن چکا ہے، جہاں مقامی کوئلے سے ہزاروں میگا واٹ بجلی پیدا کر کے قومی گرڈ کو مضبوط بنایا جا رہا ہے. نوری آباد پاور پروجیکٹ، گھارو ونڈ کوریڈور اور شمسی توانائی کے منصوبے توانائی کے متبادل ذرائع کو فروغ دے رہے ہیں. ایس پی ایچ ایف دنیا کا سب سے بڑا منصوبہ ہے، جس کے تحت 21 لاکھ گھر تعمیر کیے جا رہے ہیں. پاکستان پیپلز پارٹی کے چیئرمین بلاول بھٹو زرداری کی دور اندیش قیادت، ترقی پسند سوچ، عوامی خدمت کے ویژن کی رہنمائی میں مصروف ہے. حکومت سندھ نے جدید اور مفت طبی سہولیات کا مضبوط نظام قائم کیا. ایس آئی یو ٹی، ایس آئی سی وی ڈی، جے پی ایم سی، این آئی سی وی ڈی کے سیٹلائٹ سینٹرز، گمبرٹ انسٹیٹیوٹ آف میڈیکل سائنسز میں جدید سہولیات دستیاب ہیں، جبکہ سندھ انسٹیٹیوٹ چائلڈ ہیلتھ نیورولوجی میں لاکھوں بچوں کو علاج فراہم کیا جا رہا ہے. سندھ حکومت نے عوامی ٹرانسپورٹ میں جدید دور کا آغاز کیا. پاکستان کی پہلی ای وی بس، پنک بس اور خواتین کو مفت سکوٹیز فراہم کی جا رہی ہیں، جو خواتین کو محفوظ اور باوقار سفر فراہم کر رہی ہیں. تعلیم کے فروغ کے لیے حکومت سندھ نے ڈاؤ یونیورسٹی، چنا سندھ میڈیکل یونیورسٹی کراچی، شہید محترمہ بے نظیر بھٹو میڈیکل یونیورسٹی لاڑکانہ، پیپلز یونیورسٹی آف میڈیکل اینڈ ہیلتھ سائنسز فار ویمن، شہید بے نظیر بھٹو یونیورسٹی لیاری، بیگم نصرت بھٹو ویمن یونیورسٹی سکھر، گورنمنٹ کالج یونیورسٹی حیدرآباد اور ارور یونیورسٹی آف آرٹ آرکیٹیکچر ڈیزائن ہیریٹیج، شہید بے نظیر بھٹو گرلز کیڈٹ کالج لاڑکانہ اور بختاور کیڈٹ کالج فار گرلز. خصوصی افراد کو با اختیار بنانے کے لیے اسپیشل ایجوکیشن، بحالی، ہنر مندی اور خود مختار زندگی کے مواقع کو مزید وسعت دی گئی. خیر پور اسپیشل اکنامک زون سائٹ کراچی، نوری آباد، بن قاسم اور دیگر صنعتی زونز میں بنیادی سہولیات بہتر بنا کر ملکی و غیر ملکی سرمایہ کاری کو فروغ دیا جا رہا ہے. زرعی خوشحالی کے فروغ کے لیے سندھ حکومت نے کسان دوست منصوبوں کا ایک جامع سلسلہ شروع کیا. بے نظیر ہاری کارڈ کے پہلے مرحلے میں تقریباً 298,000 رجسٹرڈ کسانوں کو بیج، کھاد، زرعی ادویات، جدید مشینری پر سبسڈی، رعایتی قرضے، فصل بیمہ اور قدرتی آفات کی صورت میں مالی معاونت فراہم کی جا رہی ہے. پانی کے ہر خطرے کو قیمتی سرمایہ بناتے ہوئے لاکھوں ایکڑ زرعی اراضی کو دوبارہ پیداواری عمل سے جوڑا جا رہا ہے. یہ صرف منصوبوں، اعداد و شمار یا تعمیرات کی داستان نہیں، خوشحالی کو سندھ کے ہر شہر، ہر گاؤں اور ہر خاندان تک پہنچانے کے عزم کی روشن علامت ہے. خدمت میں سب سے آگے سندھ.
3: 11.9% 11.9%.
2: ओ भाई क्या है ये 11.99%?
3: ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
4: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
5: 11.99%।
6: महराना देखभाल में फितरत परवान चढ़ती है। शॉबी सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जर्नल होमियो और शॉबी जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
7: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
8: शौकत खानम, लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन।
9: शौकत खानम कराची की तकदीर।
10: आज ही डोनेट करने के लिए 0800-11555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें।
7: मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
11: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो, फोन हो तो 5G वाला। मिलेगा कैसे? बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ। यही नहीं, फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स, हैंडसेट इंश्योरेंस और बहुत कुछ। तो फिर फोन हो तो 5G वाला, जैज 5G।
7: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
12: जहां 5 दोस्त मिल जाएं वही लाइफ है, और ऐसे ही स्पेशल 5 के लिए जैज V5 शेयरिंग पैकेजेस। 5 दोस्त एक पैकेज और ढेर सारे डेटा, मिनट्स और SMS की शेयरिंग। अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से। जैज 5G।
13: कपाल फैमिली मिक्सचर के साथ हर सफर खास। उमरा लिखे 02111182725 पर व्हाट्सएप करें, पैक के अंदर मौजूद कोड बताएं और लकी ड्रॉ में शामिल हो जाएं। कपाल फैमिली मिक्सचर लाएं, उमरा पर जाएं।
14: कमेटी चलाना भी एक अलग ही टेंशन है। किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज, और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए। इन एक्सक्यूजेस से बचने के लिए जैज कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो, क्योंकि

0: हाँ क्या बात, बात तो वही आ गई ना, बात तो वही आ गई कि हमने बुत खड़ा कर दिया, उसमें हिल तो रहा ही नहीं।
1: एग्जैक्टली तो बात ये है कि रू नहीं रही, लेकिन उस जमाने में ना, मैं अभी थोड़े से पहले मुझे यूट्यूब पे किसी ने डाला मेरी रेडियो की पहली रिकॉर्डिंग, रेडियो पाकिस्तान की मेरी पहली रिकॉर्डिंग, जब मैं कोई 16 साल का था, तो अब्बा ने और पहली रिकॉर्डिंग करी। तो अब तो शायद मैं रियाज ना करता हूं, लेकिन वो 15-16 साल तो भाई देखे 10 साल का,
0: सही बात है।
1: ठीक है ना, तो वो पूरा जर्नी मुझे तय करना पड़ा कि 10 साल का रियाज किया तो वो पहली रेडियो की रिकॉर्डिंग नहीं मेरी, क्योंकि उसमें कोई कोई गुंजाइश थी नहीं कि भाई आप गलती कर लें,
0: सही बात है,
1: ठीक
0: बिल्कुल
1: है।
0: सही।
1: और डैडी हमेशा यही कहा करते थे कि देखें उनके नाम की वजह से वो मुझे एंट्री तो दिलवा देंगे, प्रूफ मैंने खुद करना होगा,
0: और
1: खुद
0: हकीकत
1: करना होगा।
0: इसमें कोई शक नहीं, इसमें कोई शक नहीं, एंट्री तो आपकी हो जाएगी, बिल्कुल आपको माइक पे ले जाके बिठा देंगे वो, मगर प्रूफ तो प्रूफ कैसे करेंगे कि आप एसबी जॉन के बेटे हैं।
1: सिविक सेंटर पे बैठ के मेरी बात हो रही थी, तो वहां पर मैंने जिक्र ये किया था कि एमए जिना रोड पर जो रेडियो था वहां की खुशबू खुशबू मेरे अंदर बसी,
0: क्या बात है बाबा।
1: ठीक है। वहां पर आप जाते थे तो आपको पता लगता था कि यहां पर कितने लोगों ने सालों बिताए,
0: सही बात।
1: रियाज किया, उन दीवारों को उन दीवारों का सहारा किया, ठीक है। वो देखें आप, वो चीज तो रंग लाए कि पुराने गाने अगर आप पाकिस्तानी ले लें या पड़ोसी मुल्क के ले लें,
0: हाँ कोई भी ले ले, सही
1: गानों
0: बात
1: में
0: है, पुराना
1: बहुत
0: म्यूजिक कोई भी हो,
1: बहुत
0: बिल्कुल।
1: मेहनत होती थी। आज गाने की लाइफ इसलिए कम हो गई क्योंकि गाने की क्रिएशन में टाइम बहुत कम लगता है,
0: सही बात है।
1: तो जितना कम टाइम क्रिएशन में लगता है उतना ही कम टाइम उसकी लाइफ है,
0: लाइफ है,
1: पहले
0: बिल्कुल सही
1: तो
0: बात। अब तो
1: बहुत
0: कहते हैं
1: मेहनत
0: ना,
1: होती।
0: अब तो वन मैन शो है, खुद ही बनाया, खुद ही कंपोज किया, खुद ही किया सब कुछ हो गया, सो खुद ही ट्रैक रिकॉर्ड किया, खुद ही आवाज डाली और तैयार। और पहले एक गाना बनाने में एक म्यूजिशियन कितने, 100-100 म्यूजिशियन होते थे।
1: किशोर साहब के जो बेटे हैं वो बता रहे थे कि ओपी नैयर ने उनको एक दफा बुलाया रिकॉर्डिंग पे, उनको और कविता कृष्ण मूर्ति को बुलाया किसी गाने की रिकॉर्डिंग पे, और जबकि बहुत पुराना गाना नहीं था, 90s का गाना था, तो ओपी नैयर साहब ने उनको बुलाया रिकॉर्डिंग पे, और भाई 2 हफ्ते रिहर्सल कराई, सिर्फ
0: 2 हफ्ते देखे।
1: रिकॉर्डिंग से पहले 2 हफ्ते की रिहर्सल कराई थी सिर्फ, कि भाई रिहर्सल करें 2 हफ्ते और फिर माइक पे जाइएगा,
0: फिर माइक पे, बिल्कुल सही बात है, बिल्कुल सही बात है।
1: तो फिर तो जिंदगी होनी है गाने की ना।
0: हाँ बिल्कुल सही कहा आपने, बहुत अच्छी बात है। चले बहुत शुक्रिया ग्लैन, बहुत अच्छा लगा आपसे बात करके। इसी तरह कभी कभी गाहे ब गाहे आपको अपने प्रोग्राम में शामिल करते रहा करेंगे, क्या ख्याल आपका?
1: भाई हुक्म सर आंखों पर, और
0: अरे
1: मेरे लिए इससे अच्छी कोई बात ही नहीं होगी कि मैं आपके साथ वक्त गुजार सकूं और सामीन के साथ वक्त बिता सकूं थोड़ा।
0: कुछ कहना चाहें हमारे सुनने वालों को, इस वक्त जो जितने इस वक्त सुन रहे हैं, यूट्यूब पर इस वक्त प्रोग्राम जा रहा है और फेसबुक पर भी जा रहा है और इस वक्त रेडियो पर भी जा रहा है, तो आप कुछ कहना चाहें, अपनी तरफ से कुछ पैगाम देना चाहें तो जरूर दे सकते हैं।
1: सामीन को मैं यही कहना चाहूंगा कि सब खुश रहें, दुनिया बहुत तेज चल रही है, लेकिन उसमें अपने लिए वक्त तलाश करें और अपनी फैमिली को साथ रहें सब,
0: सही बात है,
1: और क्योंकि क्योंकि हालात जो है हर जगह बहुत तेज जा रहे हैं, खराब
0: बिल्कुल
1: है,
0: बिल्कुल सही
1: तो
0: बात है।
1: बस अपने लिए और अपनी फैमिली के लिए वक्त तलाश करें, और मुझे दुआओं में
0: चलो ओके, थैंक यू, खुश रहें, सलामत रहें, इंशाल्लाह फिर आपसे बात होगी। ओके ग्लेन, थैंक यू, ओके,
1: बहुत बहुत शुक्रिया,
0: थैंक यू,
1: सलाम।
0: थैंक, ओके, वेलकम जी जनाब। ये थे ग्लेन जॉन, और आपको पता कि और ये इस वक्त स्वीडन में थे, तो मैंने सोचा कि एकदम मुझे याद आया, आज मैंने सोचा क्यों ना आज जो है इनसे कुछ बात की जाए, कुछ इनसे कुछ सुना जाए, इनके रेडियो की आवाज, इनका गाना, और क्योंकि फिर इंडिया में यही गाना इन्होंने इंडिया की फिल्म के लिए इन्होंने गाया था वहां पर यही गाना एक नए वर्जन के साथ। तो कैसा लगा आपको? उम्मीद है कि आप सबने यकीन एंजॉय किया होगा। اور جناب آتے ہیں ہم اب کچھ آپ کے کمنٹس کی جانب بھی فیس بک پر, تو ساتھ ساتھ اس ریڈیو پر جو آپ کے کمنٹس وہ یوٹیوب پر موجود ہیں. اور جناب آتے ہیں اور کہتے ہیں جناب خرم سلیم, خرم کامران صدیقی کیا کہتے ہیں جناب؟ کامران کہتے ہیں جناب السلام علیکم شوبی بھائی, وعلیکم السلام, آپ کا پروگرام بہت اچھا ہے, آپ کے دوست شفیق بھائی کا بھانجا. جی کیسے ہیں کامران؟ آپ ٹھیک ہے, خیریت سے؟ اور کیا بات ہے یار, شفیق بھائی کی اللہ تعالیٰ ان کی مغفرت کرے. واہ واہ واہ, ابھی کچھ دیر پہلے بھی ایک جگہ ہم بیٹھے تھے تو ان کا بڑا ذکر ہو رہا تھا, اللہ تعالیٰ ان کی مغفرت کرے. اور اس کے بعد پھر جناب شجاعت مرزا کہتے ہیں گجر خان صاحب, جی اگر میں اپنے کسی دوست کو خط لکھتا تو کچھ یوں لکھتا, تو کیا لکھتا مطلب, اور اس میں وہ کیا لکھتا؟ وہ انہوں نے لکھا ہے کہ اے میرے پیارے دوست, کاش وہ بچپن کا دور واپس آ جائے جب میں اور تم ایک ساتھ اسکول جایا کرتے تھے اور چھٹی کے ٹائم راستے میں بیری کے بیر پتھر مار کر توڑتے اور کھایا کرتے تھے, اور شام کو سائیکل کا ٹائر لے کر کھیلا کرتے تھے. واہ جی واہ, اب وہ دن اور تمہاری یاد بہت آتی ہے. واہ جی واہ, او میں صدقے جاواں استاد جی, کیونکہ وہ میرا دوست ہے اس وقت انگلینڈ میں, اور کبھی کبھی اس کی یاد آتی ہے. اچھی بات ہے, گڈ. اور استاد جی جب آپ لالہ کے سانگ چلاتے ہیں تو مجھے وہ کیسٹ کا طور یاد آ جاتا ہے کہ جس میں دو سیل ڈالے جاتے تھے اور پھر پلے کیا جاتا تھا. کیا بات ہے جناب, واہ واہ واہ. اور اس کے بعد حافظ خزیمہ نے ہمیں جوائن کیا, کہتے ہیں السلام علیکم, کیسے انکل؟ میں بالکل ٹھیک ٹھاک بیٹا, آپ ٹھیک ہے, خیریت سے ہیں؟ اور امید ہے کہ عامر بھائی بھی خیریت سے ہوں گے, ٹھیک ٹھاک ہوں گے. اس کے بعد شجاعت مرزا کہتے ہیں بہت اچھا لگا بھائی کی آواز سن کر, شو اور شو ان کو ویلکم جی آیا نو. اور اس کے بعد پھر جناب کہتے ہیں بھائی کو ہماری طرف سے سلام اور خوش آمدید. اور واہ واہ زبردست, بہت خوب, زبردست عجیب, زبردست آواز ہے بھائی کی ماشاء اللہ. اور بھائی بڑے ماشاء اللہ, آپ کو دیکھے ایک سنگر کے شاگرد میں بیٹے بھی اور پھر خود بہت ہی زبردست گٹارسٹ بھی ہیں, سنگر بھی ہیں, میوزیشین بھی ہیں, گلین جو ہے. اور کہتے ہیں آج میں خرم سلیم کہتے ہیں, کیا کہتے ہیں جناب؟ کہتے ہیں اگر آج میں تمہیں خط لکھوں تو بس اتنا لکھوں گا, تمہیں یاد ہے تم کہتی تھی کہ خط لکھنا تو پرانی بات ہے, اب تو میسج کا زمانہ ہے, لیکن کچھ باتیں صرف خط پر ہی اچھی لگتی تھی, لگتی ہیں. کیا بات ہے بھائی, بات زبردست, گڈ بھائی گڈ, موگیں بہت خوش ہوا. واہ جی واہ واہ واہ, زبردست. اور جناب اس کے ساتھ ساتھ پھر ہم آتے ہیں ذرا اور آگے بڑھتے ہیں. جی جناب, اور تانیا حسن کہتی کہ میرا سلام ان کو کہیے گا, یقیناً وہ ہمیں سن رہے ہوں گے گلین. تو میں گلین آپ کو تانیا حسن کی جانب سے آپ کو سلام, اور بہت خوب جی, زبردست تھی اور ان کے بولنے کا انداز بہت اچھا ہے. بالکل آپ کے میسیجز میں نے ابھی پڑھے, کیونکہ میں ان سے بات کر رہا تھا, اس وقت میسیج نہیں پڑھ رہا تھا, میں صرف ان سے بات کر رہا تھا. تو بہرحال آپ کے یہ میسیجز جو میں نے پڑھے ہیں وہ یقیناً ان تک پہنچ گئے ہوں گے, اور وہ سن رہے ہیں اس وقت ہمارے ساتھ موجود, ہمیں سن رہے ہیں, وہ ہمارے ساتھ رابطے میں نہیں مگر پروگرام سن رہے ہیں, اس وقت ہمارے ساتھ موجود ہیں. اور جناب اس کے ساتھ ساتھ پھر آتی ہیں ذرا کچھ ایس ایم ایس کی جانب بھی, اور ایس ایم ایس کی جانب آتی ہیں. اور یہاں پر جناب السلام علیکم, میں السلام علیکم اجمل شوبی بھائی, یوسف پاپور سے, اور تمام سننے والوں کو سلام, ایف ایم کی تمام فیملی کو سلام, آنٹی چاچی اروسا گلبانو اور تمام ڈاکٹرز کو, عمران بھائی, خطاب گلالہ اور غفران بھائی کو سلام جی. اور اس کے بعد پھر کہتے ہیں آئی ایم, دوسرا میسج جناب, آئی ایم احمد حسین مہر فرام کامل گوٹ, السلام علیکم بھائی, وعلیکم السلام, ویری نائس شو, آئی ایم فرسٹ ٹائم لسنر, پلیز پلے ذیشان روکھری. السلام علیکم جی, وعلیکم السلام. اور اس کے بعد پھر جناب ہے احمد حسین کہتے ہیں جناب, یہ دوسرا میسج ہے, تیسرا میسج بھی, یہ تین تین میسج آپ کے احمد حسین ہمارے پاس آ گئے ہیں. اور اب اس کے بعد ہم بڑھتے ہیں آگے کچھ آپ کی جانب, اور دیکھتے ہیں جناب. اس کے ساتھ پھر ہمیں ہما بھی ہمیں جوائن کر چکی ہیں, اور ہما کیا کہتی ہیں جناب؟ کہتی ہیں اسلام شبی جی, وعلیکم السلام, اتفاق سے میں نے پھلا والی کالی قمیض پہنی ہوئی ہے. کیا بات ہے بھائی, زبردست بھائی. تو پھر اور اس کے بعد ٹاپک پر کہوں گی کہ یہ خط نہیں ہے, میرا دل ہے, اور اس دل میں صرف تم صرف تم ہو. اور اس کے بعد پھر جناب بڑھتے ہیں اور آگے, اور اب اس کے بعد پھر رابعہ جاوید نے ہمیں جوائن کیا. کہتے ہیں السلام علیکم مرجی. وعلیکم السلام, آپ کیسے ہیں؟ میں ٹھیک ٹھاک ہوں اللہ شکر, آپ ٹھیک ہیں؟ خیریت سے, شو اور وائس دونوں اچھی ہیں آپ کی ماشاء اللہ سے. تھینک یو تھینک یو تھینک یو تھینک یو, جزاک اللہ. اور اب ہم یوں کرتے ہیں کہ بڑھتے ہیں ایک اور خوبصورت ٹریک کی جانب, اور ٹریک وہی ایس بی جان صاحب کی آواز میں.